0: अवां जी स्किन डल ऐं बेरोनक लॻे थी। हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओं गिलो। पेश आहे वाइट एश ब्यूटी क्रीम, अवां जी स्किन खे बणाए फ्रेश, सॉफ्ट ऐं ग्लोइंग। इन जो स्किन फ्रेंडली फार्मूलो ॾिए अवां खे रेडियंट लुक रोज़ानो जे इस्तेमाल सां, हर क़िस्म जी स्किन जे लाइ परफेक्ट। हाणे थियो खूबसूरत थियण वधीक आसान। वाइट एश ब्यूटी क्रीम, खूबसूरती जेका चमके हर ॾींहुं। बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एश ब्यूटी क्रीम सां गॾु इस्तेमाल करियो वाइट एश ब्यूटी सोप। वाइट एश ब्यूटी सोप सां मिले चमकदार निखार ताज़गीअ सां गॾु। वाइट एश ब्यूटी क्रीम, ग्लोइंग स्किन जो राज। अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान।
1: السلام علیکم ادا۔
2: وعلیکم السلام ادا، چھو پریشان آئیں؟
1: ادا نو دکان کھولیا تم پر ہلے ہی نہ تو، چھا کجے
2: ادا؟ دکان جی مشوری کرائی تھئی
1: نہ ادا؟
3: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو۔ مو پنجو دکان کھولیا تو ایف ایم میرا پر تے پبلسٹی کرائی۔ کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرائن تے دلی نہ تھی چوی۔
1: مجھے دکان جی بے ڈرندی؟
2: ہاں ادا، کاروباری اشتہارات، عام اطلاع، میلاد، مجلس، سالگرہ جی مبارک، مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی آئے۔
1: ادا جلدی کر، مکھے بونجی ایڈریس تو بدا۔
3: آفیس جی میرا پور ایف ایم 94، نزد گرلس ڈگری کالج، حالانی روڈ، میرا پور۔ رابطے لائے منصور احمد میمن 0301-380-8347۔
4: اپنا شہر، اپنا گھر، محراب پور، اور محراب پور کی آواز جی اے ایف ایم 94۔

0: جی ویلکم بیک بلیکار خوش آمدید جی ہیں وشاد کے اور پخیر راگلے پروگرام بلگرائز بیوٹی شو کے ساتھ میں آپ کے ساتھ یعنی کہ عابد چوہان اور سید شہباز شاہ بخاری مخاطب ہیں. اب سلسلہ ہے ہماری کالز اٹینڈ کرنے کا, تو کالر ہمارے ساتھ لائن پہ موجود ہیں. فرسٹ کال پروگرام کی سوری کال ڈراپ ہو گئی, تو اگین ہم دوسری کال شامل کریں گے. جی السلام علیکم, کیر سائیں کتھا کا؟ ہلو, وعلیکم السلام, کیر کتھا کا؟ جی جی ہمارا آواز کچھ گھٹ پہ ہو جی. وعلیکم السلام, جی جی صدام حسین شر
1: پروگرام تاں جو صحیح
0: ا بڑی مہربانی لکھ لائے کہ قرب ہاں
1: جو پروگرام تمام ڈٹ بھلو ا سائیں
0: پکا سا ہاں
1: سائیں تمام تاں شروع کیا ماشاءاللہ یا بھی ماشاءاللہ بھلو کی کلا جو تاں علم جی چاہوا
0: ہاں ماشاءاللہ ماشاءاللہ شر صاحب کتا ٹریے کا ہلو شر صاحب کتا میں گلا ٹریے کا
1: جی سائیں اوا تاں جو
0: جی جی آواز اچھے پہ مجھے ہم آگے سوری پیر وسن خان جی بھا ویلکم بلکار پروگرام میں جی کنداسی کنداسی جی حکم حکم کیو پیارا حکم کیو ہاں فدا حسین حکم کیو فرمائش پہ بدھائے ہو ممتاز شامل کنداسی پروگرام میں اما پہروں یہ بدھائے تو پروگرام کرنے کا بدھو پیا بالکل روایوں تھا مجھے مطلب ادھاروں تھا یہ بدھا تو پروگرام کریں گا بدھو پہ ہلو ٹھیک ہے مجھے ٹھیک ہے ٹھیک ہے پروگرام بدھن رہو اوی فرمائش پوری کرداسی اوکے ویری مہربانی جی دوستو مجھے لگی رہے ہو تو مجھے پیغام پراپرلی جو آتا سائیں جن وٹ کون پہنچی رہے ہو اصا پوچھوں پیا دادو تو سائیں جے پہ مورو سو ان کرے جو کو آتا کال کڈی سے تھورو اسا بیو نیکسٹ کالر اٹینڈ کرتا سی شاہ صاحب اسا سا گڈ لائن تے بیو کالر موجود ہے
2: جی بالکل دوستو جے کرے تماں سا کے کال کرنی تا سنجو کالنگ نمبر ہے 03009319667 ایکو لائن تے بیو کالر موجود ہے دسو دا کیر کتھا کا ہے کافی ساری کالس بھی اچھی رہی ہیں. اچھا جی گال کیوں تھا ملک رائس بیوٹی کریم, اچھا ملک رائس بیوٹی کریم سب کا پہ رہی ہے جن استعمال کئی ہے جن نہ ہی کئی جن نہ ہی کہ سندر لائن کے کالر کہہ رہے ہیں السلام علیکم ہلو السلام علیکم لگتا ہے کہ تھوڑا سا نیٹورک کا ایشو ہے جس کی وجہ سے کال نہیں لگ رہی. اچھا جی بات کر رہے تھے, اچھا ہم نے نا اردو میں بھی سمجھانا ہے, سرائکی میں بھی سمجھانا ہے, پنجابی میں بھی سمجھانا ہے, پشتو میں بھی سمجھانا ہے اور بلوچی میں بھی سمجھانا ہے. اچھا گال, اچھا عابد بھائی گال یہ ہے کہ ملک رائس بیوٹی کریم سب ان کا پہرے آتا ہے کیمیکل کا پاکا ہے, خاص طور وہ دنیوں جے کا فارمولوز یوز کرنی ہیں فارمولو تائیں خبر بھی ہے بعض اوقات اساں جے کا کلاس وغیرہ کرندا رہندا ہوں ان میں کافی خواتین جے کو اساں دیکھو پرابلم اساں کے کریٹ تھیندی ہے کہ لیڈیز اساں کے چوندی ہے کہ سر شہباز منجی سکن مطلب پمپلز نتا ونجن داغ دھبا کیل ماسا اکھن جے ٹن جے کا ہلکا تھی ونی کیویں ویندا بھائی سب ان کا پہرے تواں کے چھا کرنو ہے پہنجے کہیں بھی قریبی جنرل اسٹور کا ونی کرے تاں کہ ملک رائس بیوٹی کریم سے گڈ ملک رائس بیوٹی سوپ تاں کہ وٹھنو ہے. اچھا صابن کے استعمال کی کرنا ہے سبن کے پہنا تاں کہ صاف شفاف پانی سان پانی فیس کے واش کرنو ہے ان کا پو تاں کہ صابن پانی سکن دے متھا اپلے کرنو ہے. اچھا 3-4 منٹ تاں کہ میساج کرنو ہے سجری جی جکی بھی تاں جی ڈسٹ پولوشن ہوندی ہے خاص طور مردن جی جکا ایکڑے شہر کا بے شہر کا ٹرین شہر ورکنگ کندا رہندا ہے ہارڈ ورکنگ کندا ہے سکن دے متھا جکا داغ دبا تھی ویندا ہے یا اساں جا جکا ڈاٹ سپاٹ ہوندا ہیں بظاہری جکا نظر نہ ایندا ہیں اساں سجو ریوی جکی تاں خبر بھی ہے ڈسٹ تھی ویندی ہے اساں جی سکن دے متھا وہ کارو پن نظر ایندو ہے چاہے او تاں جی پیشانی جو تے تاں جی گردن ہو جے ان کے ختم کرن جڑا تاں کے پراپرلی یوز کرنی ہے ملک رائس بیوٹی کریم. اچھا لائن تے کڑو کالر بھی موجود ہے جسوں دا کہہ رہا ہے السلام علیکم جی ادا کہہ رہے ہیں کتنے کو کال کیا میٹھا اچھا پیر وسن کا ماشاء اللہ کافی کالس پیر وسن کا اچن پیو کہڑا پیر وسن جو موسم کی ہے تبدیل تھی یا گرمی ہے اکتوبر میں موسم بالکل رات جو تھدو تھی ویسے ریلی نا سب پہ سمجھو میں چاہ تو اکتوبر میں انشاءاللہ موسم بالکل بہتر تھی ویسے انشاءاللہ اچھا تو تمہیں یہ بدھا کہ پیر وسن میں کافی سٹھا شاپ کیپرس ہیں تمام ملک رائس بیوٹی کریم ورتی ہے اچھا ملک رائس بیوٹی کریم تمام وٹھو گھر میں ہر گھر کی ضرورت ہے ऐं साबुण हर घर में इस्तेमालु थींदो आहे साबुण तव्हांजे तड़ में बि कमु ईंदो तव्हांजे फेस जे लाइ बि बेटर आहे ठीकु आहे वॾी वॾी महिरबानी दादा अलाह सां तव्हांखे सलामत रखे मुमताज़ मलई तव्हांखे वणंदो आहे मुमताज़ मलई जेको सुठो सॉन्ग प्ले कंदासीं आबिद प्ले करे पियो चवे पीर वसण वारनि जे नाले कयो ठीकु आहे वॾी महिरबानी अच्छा जी ॻाल्हि कयूं पिया तव्हांजी स्किन जे बारे में अच्छा मिल्क राइस ब्यूटी साबुण जी ॻाल्हि कयूं पिया त मिल्क राइस ब्यूटी सोप स्किन खे सॉफ्ट कंदो आहे स्किन खे ग्लो ॾींदो आहे ऐं कॾहिं कॾहिं ख़बर अथव जॾहिं बि तव्हां कंहिं बि ख़ूबसूरत शख़्सियात सां मिलंदा आहियो सभिनि खां पहिरियां इंसान जे चेहरे ते नज़र पवंदी आहे जेकॾहिं तव्हांजो चहिरो ख़ूबसूरत आहे आबिद भई जेकॾहिं अव्हांजे चहिरे ते ग्लो आहे अव्हांजो चहिरो ख़ूबसूरत आहे पोइ तव्हां भले पुराणा बि कपिड़ा पाईंदो न पोइ उहो बि तव्हांजी स्किन जे मथां सजंदा असां पंहिंजी केयर न आहियूं कंदा सभिनि खां पहिरियां अच्छा ॻाल्हि इहा आहे की पहिरियों सवालु असां इहो कयोसीं की हीअ स्किन जा प्रॉब्लम थींदा छो आहिनि भई बाज़ूकात छा थींदो आहे की असां अॼुकल्ह जेकी ग़िज़ा फास्ट फूड वग़ैरह इस्तेमालु था कयूं हार्मोन्स मसला लेडीज़ में घणा थी वेंदा आहिनि जंहिंजी वजह खां स्किन जे मथां ग़ैर ज़रूरी वार थी वेंदा आहिनि जंहिंमें थ्रेडिंग थींदी आहे अच्छा असां इहे डीपली था ॻाल्हायूं जेकी असां टेक्नीशियन जी क्लासूं कराईंदा आहियूं हीअ प्रॉब्लम्स असांजे साम्हूं ईंदा आहिनि अच्छा एक्नी जेकी ट्यूब आहे मिल्क राइस वारनि जी हे उन्हनि ख़वातीन जे लाइ आहे जिन जा पिंपल्स अखियुनि जे हेठां हल्का नाहिनि वेंदा पिंपल्स अहिड़ा डीट थी वेंदा आहिनि मर्दनि जी स्किन जे मथां अभी सभु कोई निशान हुजे न मर्द वीचारो उहो बर्दाश्त करे वेंदो आहे लेडीज़ जी स्किन जे मथां का बि प्रॉब्लम्स हुजनि हुजे न 10,000 छा 20,000 वारो प्रोडक्ट बि इस्तेमालु कंदी लेकिन अलहमदिल्ला मिल्क राइस ब्यूटी क्रीम मिल्क राइस ब्यूटी सोप मिल्क राइस जी एंटी एक्नी क्रीम एक्सपेंसिव न आहे तव्हांजे बजट जे अंदरि ई आहे हाणे सवालु इहो आहे की मिलंदी किथां सभिनि खां पहिरियां तव्हांजो जेको क़रीबी जन स्टोर आहे जेके तव्हां सुञाणींदा आहियो जेके तव्हांजा क़रीबी जन स्टोर्स आहिनि उतां खां वञी करे तव्हां नाला वठी करे ख़रीद करे सघो था सभिनि खां पहिरियां मेहरापुर जी शाही बाज़ारि जे अंदरि मेन ॾाढो पॉपुलर जन स्टोर आहे कंहिं चिंची वर्गी बि चवंदो न उहो बि तव्हांखे रस्तो ॿुधाए छॾंदो मले ख़ुशी जन स्टोर आहे जिते तव्हांखे हिकिड़ी छत जे हेठां हर कॉस्मेटिक जो प्रोडक्ट तव्हांखे मिलंदो आहे होलसेल रेट ते मले ख़ुशी जन स्टोर ते वञो ज़फ़र इक़बाल साहब तव्हांखे डिस्काउंट बि कंदा मिल्क राइस ब्यूटी क्रीम मिल्क राइस ब्यूटी सोप ऐं इन खां अलावा अगरि काफ़ी दुकानदार आहिनि ज्वेलरीज़ जा दुकान आहिनि कॉस्मेटिक जा नंढा वॾा काउंटर्स आहिनि हर दुकानदार वटि तव्हांखे मिल्क राइस ब्यूटी क्रीम मिली वेंदव अच्छा मिल्क राइस ब्यूटी क्रीम ख़रीद करण वक़्तु हुनजे मथां तव्हां इहो ॾिसजो की क्रीम जी डब्बी जो जेको कलर आहे ब्लैक ऐं वाइट आहे ऐं हुनजे मथां जीअं हिकु खीर जो जेको निशान हूंदो आहे न मिल्क राइस मिल्क मतिलबु खीर तव्हांखे उहो प्रिंटेड मिलंदव ठीकु आहे ख़ुशी जन स्टोर आहे मिरापुर में ऐं हुन खां पोइ फैज़ान जन स्टोर आहे मिरापुर में कामरान जन कामरान मुगल जन स्टोर आहे हीअ उहो पॉपुलर जन स्टोर आहिनि जेका मिरापुर जी शाही बाज़ारि जे अंदरि ऐं मिरापुर जी नंढी मार्केट आहे ऐं माशाल्लाह ते ॾाढा सुरीला शॉपकीपर्स बि आहिनि डिस्काउंट बि तव्हांखे ॾियनि था इन्हनि तां वञी करे तव्हां नाला वठी करे ख़रीद करे सघो था हाफ़िज़ जन स्टोर मिरापुर ऐं हुन खां पोइ गोरी जन स्टोर मिरापुर में आहे ऐं हुन खां पोइ जावीर जन स्टोर मिरापुर में आहे तकरीबन सुठा सुठा जन स्टोर्स आहिनि ऐं असां कोशिशि कंदासीं कुझु शॉपकीपर्स खे बि लाइन ते वठंदासीं आबिद भई जी शायरी ॿुधो पिया हुन खां पोइ मुमताज़ मलिक जी सॉन्ग बि ॿुधंदासीं त अगरि कोई ख़वातीन कोई बि ऐसी ख़वातीन आहे जंहिंजी न्यू बेबीज़ हुए हैं ठीक है उनको क्या प्रॉब्लम होता है आबिद साहब की उनकी स्किन के ऊपर झुरियाँ छाइयाँ हो जाती हैं नोज़ पर उनके रुखसार पर उसके लिए बेस्ट है कि मिल्क राइस ब्यूटी क्रीम इस्तेमाल करें अच्छा इस्तेमाल करने का तरीका यही है सोने से पहले 2 घंटे पहले अच्छी तरीके के साथ फेस वॉश कर लें फेस वॉश करने के बाद क्रीम को अप्लाई करें गर्दन पर हाथों पाँव पर तो 3 दिन के अंदर मिल्क राइस ब्यूटी क्रीम जिस मकसद के लिए आप अप्लाई करें अपने चेहरे पर एक्नी दाग धब्बे कील मांसे आपके खत्म हो जाएंगे तो भाई बात करते हैं लाइव कॉल्स की काफ़ी सारी कॉल्स भी आ रही है 0309319667 और आबिद साहब को कहेंगे कि कोई मुर्शिद लाल की धमाल भी प्ले करेंगे लेकिन एक शायरी हमें ऐसी सुनाएं जो रूह को राहत मिल जाए जी
0: بڑی مہربانی شاہ صاحب. یہ تو بالکل ٹپیکل میرا جو ہے کہ ڈپارٹمنٹ جس طریقے سے آپ نے خوبصورتی یا آپ نے جو کہ اسکن کے پرابلمس کو ڈیفائن کیا, بہت ساری ورک شاپس کنڈکٹ کی ہوئی ہیں, آپ نے کروائی بھی ہوئی ہیں, آپ نے سیشن اٹینڈ کیے ہیں ایز اے ٹرینر, اور آپ کے ساتھ بہت سارے اچھے جو ہے کہ ٹرینرس فیمیل میک اپ آرٹسٹ وہ ہوتی ہیں, میں آپ کی فیس بک کو دیکھ رہا ہوتا ہوں تو مجھے مزہ آتا ہے, آپ بھی آپ کے اسٹیٹس بھی تمام تر بہت پیارے ہوتے ہیں. اور تو لیکن جو ہے کہ آپ کا حکم تھا کہ ہم نے جو ہے کہ شو اسٹارٹ کر لیا, تو جتنی جانکاری ہمیں جو ہے کہ تھی, دیکھیں نا میں نے ان کو پراپرلی نارملی ٹپس دوستوں کو دیے کہ دیکھیں ساری چیزیں میک اپ کٹ یہ وہ ساری چیزیں کرنے کے باوجود بھی میں نے فری میں ان کو ٹپس دی, اگر کسی کو یاد ہو تو میں نے کہا کہ نیند کا پورا ہونا یہ آپ کی صحت کے لیے آپ کے چہرے کے لیے بہت ہی بڑا, اور پانی سب سے زیادہ امپورٹنٹ ہے, ٹھیک ہے, نیند کا پورا ہونا, پانی, پھر اس کے بعد اگر آپ نے جو ہے کہ اپنی غذا میں کچھ چیزیں شامل کرنی ہے تو اس میں سے پھل فروٹ جو ہے کہ شامل کریں, سبزیاں زیادہ شامل کریں, دودھ کا استعمال کریں. تو اب اگر اسکن کی بات ہو رہی ہے, چہرے کی بات ہو رہی ہے, خوبصورتی کی بات ہو رہی ہے, تو پھر جو ہے کہ پوئٹری کی بات لازمی بنتی ہے. تو شعر شاعری پہ ہم جو ہے کہ کچھ شکوے بھی کریں گے, کچھ تعریفیں بھی کریں گے, تو سب سے پہلے تعریف سے اسٹارٹ کرتے ہیں. عرض یہ ہے کہ جادوگر سہنا تجھی اکھن میں جادو آ, جادوگر سہنا تجھی اکھن میں جادو آ, دل مجھے دھوکے سا کئی تو قابو آ. یہ آپ کو اور ملک ظفر اقبال صاحب کو جو ہے کہ اسپیشلی ڈیڈیکیٹ کر رہا ہوں, اور تمام جو ہے کہ جی ایف ایم 94 میراپور کے سننے والوں کو, ملک رائس بیوٹی شو کے سننے والوں کو, اور اب تک جنہوں نے یہ کریم پروڈکٹس ہماری پرچیز کی ان سبھی کے نام, اور ایڈوانس میں ان کے نام بھی جو ابھی لینے کی امید رکھتے ہیں. اچھا جی, جادوگر سہنا تجھی اکھن میں جادو آ, دل مجھے دھوکے سا کئی تو قابو آ. ہند سندھ سہنا تجھے حسن جی ہاک آ, صورت صورت اہڑی سہنی ٹھاہی رب پاک آ, نرگو سکھر یا شکارپور خیرپور مورو اے نواب شاہ, دیوانو سجو دادو آ, جادوگر سہنا تجھی اکھن میں جادو آ. جی دوستو, شاعری بھی ہلندی, سونہ جو ذکر بھی تھیندو, خوبصورتی جو ذکر بھی تھیندو, چھاکان تا خدا تعالیٰ جو آتا ہے انسان کے اشرف المخلوقات ہیں, تمام خوبصورت تخلیق بنائی ہے. سو اساں کوشش کرندا سے کالر بھی شامل کیوں پروگرام میں, اساں گڈ پروگرام میں کالر آہن. السلام علیکم, خیر سائیں کتا گا؟ ریاض حسین شیخ صاحب, ویلکم بلیکار, خوش آمدید, پیارا کڑال, خوش آئے ہو؟ خوش نصیبی مرشد بھی گڈا, سائیں ظفر اقبال بھی لائن تے, وہ بھی بدھن پیا پروگرام اسانجو, تو پو یہ بھی جاننا چاہندا سی, ہر شے زمانے جا کچہریوں ہیں, خیر عافیت بھی معلوم کندا سی, پروڈکٹ دے حوالے سا گل بول کیو تو اواں پان استعمال کیا یا دوستن کے مشورہ دینو آئے؟
3: بھائی بٹن دوستن کے وٹھا ہے دینی آئے.
0: واہ واہ واہ, کیا بات ہے. ہاں
3: بھائی بٹن دوست
0: آئے جائیں سٹور تے ویو مجھے سلام دینا ہونے کے. کوریا تے ویو نا, بالکل زبردست کوریا کے اساں سلام دینا. زندہ باد زندہ باد, چھا چون چاہیے؟
3: سائیں چون چاہیے سی تے ایو تاں سائیں کچھ تو بتائے مولا غازی ماں لوکل تو نے درجو.
0: ٹھیک ہے سائیں, پلے لسٹ میں شامل کیوں تھا, ایکڑی فرمائش ان کا اگ میں ائے ان کا پو انشاءاللہ قصیدو شامل کیوں تھا لسٹ میں, پروگرام بددارو سائیں, بڑی مہربانی, قرب لو یو, لک لائک, تھینک یو.
2: اچھا جی, بالکل پیارے دوستو, ہینئر جے کبھی دوست اساں کے بدن پیا, جے کڑے جان تو ہنے ہنے ایف ایم جوائن کیو ہے, ایف ایم 90.4 ملک ظفر جن سٹور, جتے تواں کے کاسمیٹک جی ہر پروڈکٹس تواں کے ملندی ہے, اوتے تواں ونجو نالو وٹھی کرے تواں پروڈکٹس خرید کر سکو تا. ملک رائس بیوٹی کریم, اچھا ہی فارمولو کریم نہ ہے, ایکڑی گل تواں کے ماں بدھا چھا, اچھا ہنے دے اندر وہ تمام اجزاء شامل ہیں اواں جی اسکن کے بیٹر خوبصورت گلو ڈیندی ہے ملک رائس بیوٹی کریم. اچھا ان کے علاوہ کافی فیمیلس جی بھی پرابلمس, جے کرے کوئی فیمیلس موقع بدھے پی, کوشش ہوں کہ کچھ خواتین تھوڑو ان گال کا اوائڈ کردی ہیں کہ اگر کریم لگل ہوجائے, اگر تاج سوال بھی ماں تو کیا جواب بھی ماں تو دیا, अगर कोई फीमेल्स ये सोचिंदी आ कि क्रीम अगर लगल हुजे छा स किचन में कम करे सकूं था तो जड़ी क्रीम्स होंदी हन जे मथा बाकायदगी सा सख्ती सा मना कयो वेंदो आ कि क्रीम जेकर तवा के लगल आ तवा के गरमाइश हीट वाली जगह ते न वञन मिल्क राइस बिट क्रीम जेकर तवा जे स्किन के मथा लगल आ तवा पंज किचन जो कम भी बिला तसल्ली सा करे सको था ताजे करे त मिल्क राइस ब्यूटी क्रीम हिकड़ी उहा ब्यूटी क्रीम आहे जेकी तव्हां जे स्किन जे अंदर कलाक जे अंदर अंदर बिल्कुलु जज़्ब थी वेंदी आहे। अच्छा, हिन खे तव्हां टिनि ॾींहनि ताईं प्रॉपर इस्तेमालु कयो। जेकॾहिं अव्हां जी स्किन जे मथां कुझु दाणा या पिंपल्स थी विया आहिनि, रेशस रेशिस निकिरंदा आहिनि या पीप निकिरंदी आहे या स्किन जे अंदरि खॾा बि खॾे नमूने बि स्किन थी वेंदी आहे या उन जेके असां एक्नी छॾंदा आहियूं त इहा स्किन खे कंट्रोल कंदी आहे, पिंपल दाग दॿनि खे ख़तमु कंदी आहे। जेकॾहिं एजिड कोई भी ख़वातीन आहे या असांजो दोस्त आहे जंहिंजी स्किन जे मथां झुरियूं थी वियूं आहिनि, झुरियुनि खे बि ख़तमु कंदी आहे मिल्क राइस ब्यूटी क्रीम, मिल्क राइस ब्यूटी सोप ऐं एक्नी ट्यूब जेकी आहे ॾाढी ज़बरदस्त आहे। जेकॾहिं अव्हांखे ख़ुदा न ख़्वास्ता कोई धक लॻी वियो आहे, कोई तव्हांजी स्किन जे मथां का प्रॉब्लम या स्क्रेच अची वियो आहे।

0: It's 9 p.m. This time check is brought to you by
1: White-ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News. आप
3: وزیر اعظم شہباز شریف کی صدارت ہیٹھ اہم اجلاس گھرو وزیر محسن نقوی عطا تارڑ طلال چودھری بین کی شرکت محسن نقوی وزیر اعظم کے امن امان کی صورتحال تے بریفنگ ڈنی ذریعن موجب کے پی کی صورتحال گورنر راج سمیت ایمرجنسی والے معاملن تے بھی خیالن کی ڈے وٹ وزیر اعظم شہباز شریف کی صدر آصف زرداری سے بھی ملاقات جو امکان ملکی سیاسی صورتحال خاص طور تے خیبر پختونخوا میں امن امان والی صورتحال تے غور وچار کیا وند
4: بینکنگ دہشت گردی اور صوبائی حکومت کی اسے کنٹرول کرنے میں عدم دلچسپی اور ناکامی وہ وجہ ہے جس کی وجہ سے آرٹیکل 202 کے تحت ایمرجنسی کے نفاذ کی بات ہو رہی ہے اور پاکستان پیپلز پارٹی اس میں جٹی میں تعاون کرے
5: گی. مجھے لگتا ہے کہ یہ اب سیاسی طور پہ بہت کمزور ہو چکی ہے. کس طریقے سے وہ علی بن گڈا پور کے پاس گئے جس کو وہ اعلی کار کہتے تھے مختلف حلقہ بات سے نوازتے تھے, تو میں نہیں سمجھتا کہ وہ اب سیاسی طور پہ شعیب خان افریدی کے پاس یہ سکت ہے کہ وہ یہ لانگ مارچ کر سکے. آئی تھنک پولیٹیکلی وہ بہت
6: وزیر اعظم اور صدر کا ہوگا جن کا آئین میں ذکر ہے.
7: خیبر پختونخوا میں گورنر راج یا ایمرجنسی وفاقی حکومت کی مشاورت آخری مرحلے میں داخل وفاقی وزیر طارق فضل چودھری کے پی میں ایمرجنسی لگان تے سنجیدہ ووٹ تھن کی تصدیق کرے چی. طارق فضل چودھری چی ہے تو کے پی میں وتندڑ دہشت گردی صوبائی حکومت کے کم نہ کرن سبب آئین کے آرٹیکل 232 تے غور کرے رہی ہے. پیپلز پارٹی بھی ضرور ساتھ دی. وفاقی وزیر اعظم نذیر تارڑ چیو ہے تو کے پی میں گورنر راج جو فیصلو صدر وزیر اعظم کے کرنو ہے.
8: ایمرجنسی ہوگی نہ وہ ہوگا گورنر رول, یہی روٹ ہے اور کیا روٹ ہے انلس کے کل اناؤنس ہو جائے گا تھرسڈے کو انشاءاللہ تعالی. اسلام آبادی کے لیے تو مارچ سہیل افریدی صاحب کو خان صاحب کا سپورٹ اس کو حاصل ہے, پوری پارٹی کا یونانیمس سپورٹ اس کو حاصل ہے. خان کا منڈیٹ چلتا ہے, خان کی ڈائریکشن چلتے ہیں, کسی اور کی کہنے سے کچھ نہیں.
3: لانگ مارچ اسلام آباد لائی یا ہے سہیل افریدی کے بانی پارٹی کی جی حمایت حاصل ہے. خیبر پختونخوا میں نہ تو ایمرجنسی لگندی نئی وری گورنر راج لگند. اسلام آباد میں میڈیا سے گالائیں پی ٹی آئی چیئرمین بیرسٹر گوہر جو چون ہو تو ڈائریکشن رگو بانی جی ہلندی, لانگ مارچ جو روٹ تا اسلام آباد جو ہی ہے.
7: کے پی میں صوبائی حکومت کی ناکامی تے گورنر راج لگی سکے تو وفاق کے پی میں گورنر راج بابت مشاورت کئی تو آئین وچ مشورہ ڈنو ویندو. کے پی میں گورنر راج آئین کا متھاؤں نہ ہوں. پیپلز پارٹی کے مرکزی اگوان نیر حسین بخاری چیو ہے تو کے پی میں امن امان کی صورتحال انتہائی خراب ہے. پی ٹی آئی کے بھی ریلیف مزاحمت سے نہ پر عدلیہ میں ملند. پی ٹی آئی جو رویہ سٹھو نہ رہو, احتجاج کے نعرے تے شہر تے حملوں کرن قبول جگہ نہ ہے.
3: ایران کی صورتحال گھنی خراب ہے, ہتھیار فٹا کندا یا نہ یا خبر نہ ہے. جس تائیں ماں آیا اتر کوریا جو سربراہ کم جونگ ٹھیک رہندو. واشنگٹن میں میڈیا سے گالائیندے امریکی صدر ڈونلڈ ٹرمپ جو چون ہو تو سموری دنیا میں ماں واحد شخص آیا جے کو کم جونگ کے پسند کندو آیا مجھے بہترین دوست ہے. آرٹیفیشل انٹیلیجنس میں امریکہ کی برتری برقرار ہے, جے کا برقراری رہندی نگرانی لائے کمیٹی بھی جوڑے رہا ہوں.
7: ایرانی پرڈی وزیر عباس راکچی تجویزن تے امریکی جواب ملن کی تصدیق کرے چی. ایرانی پرڈی وزارت کے ترجمان فاطمہ ماجرانی چیو ہے تو عباس راکچی امریکی جواب کا کابینہ کے آگاہ کیا ہے. امریکی تجویز خطے میں جاری جنگ کے خاتمے کے حوالے سے ہے.
3: سعودی عرب جو دشمن پاکستان جو دشمن ہے. حسن خلاف سعودی عرب کے پاکستان سب وسیلہ فراہم کندو. दिफा वाले वजीर ख्वाजा आसिफ चयो आहे त पाकिस्तान जो दिफाई सलाहियतूं मुआहिदे तहत सऊदी अरब लाइ मौजूद आहिनि। सऊदीअ खे मदद फराहम करण वारे अज़म में का बि घटताई न आहे, मदद लाइ तयार आहियूं।
7: आलमी माहिदनि खे एक तरफ़ो ख़तम या मुअतल नथो करे सघिजे, तय थियल माहिदनि ते अमल करण बि लाज़िम हूंदो आहे। सिंतास माहिदे बाबति आलमी सालिसी अदालत बि पाकिस्तान जे हक़ में फ़ैसिलो ॾेई चुकी आहे। सुद समाव वारे वफ़ाक़ी वज़ीर ताला तरण चयो आहे त सिंतास माहिदे खे ख़तम तोड़ी मुअतल नथो करे सघिजे। पाकिस्तान सिंतास माहिदे जे तहफ़ुज़ लाइ घुरबल क़दम करण लाइ तयारु आहे। पाकिस्तान पंहिंजे पाणीअ जे हिसे ते को बि ठाह न कंदो। सिंतास माहिदो पाकिस्तानियुनि जी बका जो मसइलो आहे।
9: आशिक होंडा शोरूम मेहरापुर एटलस होंडा मोटरसाइकिल चौक पर एतमाद ऐं मा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कयल रेट ते दस्तियाब आहे। सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद। आशिक होंडा मोटर्स ते पंहिंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो। कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी। आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ती जिला आसिम हुसैन आराई 0307359212।
10: माशाला फौजी पाइप फैक्ट्री नस्त गर्ल्स डिग्री कॉलेज हालानी रोड मेहरापुर असां वटि जॻह जूं ॾियारियूं जॻह जा पावा ऐं पाइप ॾेढ ॿ चार छह नव ऐं 12 इंच में प्लेन ऐं कालम में मौजूदु आहिनि। फौजी ॿाहिरनि लाइ ख़ुसूसी रिआयत हूंदी। राब्ते लाइ फौजी अब्दुल करीम 0301-5431-456 ऐं तौकीर अहमद 0306-1623-793।
9: इरशाद ऑटोस ऐं होंडा शोरूम मेहरापुर होंडा मोटरसाइकिल जो पुर एतमाद ऐं बा अख़्तियार इदारो। इरशाद ऑटोस ऐं होंडा शोरूम मेहरापुर नईं मोटरसाइकिल जी सेल कंपनीअ जे मुक़ररु कयल रेट ते दस्तियाब आहे। सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनीअ जा तमाम जेन्युइन स्पेयर पार्ट्स ख़ुसूसी रियायत ते मौजूद। इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग। कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी। इरशाद ऑटोस हालाणी रोड मेहरापुर राब्ते जे लाइ 0320180003।
11: खुशखबरी, अपनी जिल्द को दे नई ताजगी, चमक और खूबसूरती हाइड्रा फेशियल के साथ। अब फिकर छोड़िए, आपके शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है। गहरी सफाई और फोरी ग्लो जिल्द को नरम और हाइड्रेट करे, सन डैमेज और रंगत बेहतर बनाने में मददगार। फेशियल रेजुविनेशन, साफ तरोताजगी और जवान नजर आने वाली जिल्द, जदीद टेक्नोलॉजी के साथ महफूज और मौसर स्किन केयर। नोट, खवातीन स्टाफ की निगरानी में की जाती है। आज ही अपनी अपॉइंटमेंट बुक करवाएं। पता, रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नजद रेलवे फाटक, अक्सा मस्जिद, थरी रोड, मेहरापुर, 0300-338-5569।
12: मेरान आयरन स्टोर हालानी, होलसेल डिपो, अ नेम टू बी ट्रस्टेड।
13: सरिया, गार्डर, टीयर, एंगल, चैनल पट्टी, लोही दरवाजा, सिल्वर जा चौंक, सीमेंट, रेती, क्रेश ऐं रंग वग़ैरह बाज़ार खां बारिया दस्तियाब आहिनि।
12: हाणे अचो मेहरान आयरन स्टोर, नज़्द बलोच पेट्रोल पंप, नेशनल हाईवे, हालाणी।
13: राब्ते लाइ प्रोप्राइटर गुलाम नबी मुगल 0300-320-4372 ऐं 0242-460-1000।